0: परित हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। केन्द्र तथा प्रादेशिक सरकारहरूले विभिन्न नाममा सांसदको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गरी संसदीय क्षेत्र विकास कार्यक्रमहरू लागू गरेको सन्दर्भमा परेको रिट निवेदनमा सुनवाई गर्दै सर्वोच्चले विकास कार्यक्रम छनौट, बजेट विनियोजन र कार्यान्वयनमा सांसदको प्रत्यक्ष कार्यकारी संलग्नता रहने गरी विवादास्पद कोष वा कार्यक्रम सञ्चालन नगर्न सरकारको नाममा आदेश दिएको हो। सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। सकल मिसिल जलेपछि आदेश पुनः तयार उपशीर्षकमा यससँगै खबर छ। सर्वोच्च अदालतको यो आदेश सम्बन्धी सक्कली मिसिल गत साल भदौ 25 गते जेएनजी आन्दोलनका बेला भएको आगजनीका कारण नष्ट भएपछि सर्वोच्चले मुद्दाको स्थिति समेतको आधारमा नयाँ आदेश तयार पारेको जनाएको छ भन्दै अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।
1: जापानिज इन्सेफ्लाइटिस भाइरसको संक्रमणबाट 1 महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्यूलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने प्लाई भी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये 1/3 मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातमै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मध्य प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप्नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सम्पूर्ण जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा विभाग कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ भने अन्य 37 जना संक्रमित अस्पताल भर्ना छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू पाइएका छन्। 1 महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 को मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा गोर्खापत्र दैनिक खबर लेख्छ। करोड़ौं रूपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थलभन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उड़ान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड़ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उड़ान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी प्रयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो।

0: समर्थनमा नेकपा संसदीय दलका नेता साई बाह्रसम्म मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ।
1: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ। मन्त्रालयका अनुसार मासु जाँच प्रणालीलाई व्यवस्थित बनाउन पहिलो चरणमा काठमाडौँ उपत्यका 3 जिल्लाबाट मासु निरीक्षक नियुक्ति शुरू गरिनेछ।
0: एमाले बागमती प्रदेशसभा संसदीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्यल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा गत शनिबार मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए।
1: यात्रुको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायु सेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ। आगामी असोज 2 देखि जापानसम्मको नियमित उडान हप्ताको 4 पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार रहेको निगमले जनाएको छ।
0: गत आर्थिक वर्ष धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा कुल 5,978 हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो।
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले 1 लिटर दूधमा 5 रूपियाँ किसानलाई अनुदान उपलब्ध गराएको छ। यहाँको भिरकोट नगरपालिका 1 को भिरकोट दुग्ध उत्पादकलाई 1,26,029 लिटर दूधको 6,30,145 रूपियाँ र चापाकोट नगरपालिका 5 क्वामीको रत्नपुर साना किसान सहकारीलाई 70,817 लिटर दूधको 5 रूपियाँका दरले अनुदान दिएको हो।
0: निर्माण शुरू भएको झण्डै 7 वर्षपछि निकै शास्ति दिएको नारायणगढ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढबाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्र लाग्ने गरेको छ। कतिपय निजी सवारी चालकले भने 1 घण्टा 30 मिनटमा यो सड़क पार गरेको बताएका छन्। गत वर्ष दाउनिएको सड़कका कारण कतिपयले यही सड़कमै रात बिताउनु परेको थियो। वर्षायाम र चाडपर्वका बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने धेरैले खर्जान समेत नपाएको पीड़ा भोगेका थिएँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: यो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। जापानले सन् 1945 आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियार सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ। जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ। जापानले दशकौंदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रन नदिने तीन गैर आणविक सिद्धान्त पालना गर्दै आएको छ।
5: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल 2026 दशैं लगत्तै हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएल तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। क्यानले सार्वजनिक गरेको मिति अनुसार आगामी कार्तिक 9 मंगसिर 5 एनपीएलको तेस्रो संस्करण हुनेछ। एनपीएल 2026 आगामी अक्टोबर 26 नोभेम्बर 21 हुने जनाइएको छ।
4: अब विचार विश्लेषणको पालो। बीपीको जुत्तामा कसको खुट्टा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। कंग्रेसमा यो बेला चलेको शक्ति संघर्ष, नेतृत्वको वैधानिकताको भन्दा बढ़ी राजनीतिक विरासतको योग्यता कोसँग छ भन्ने हो। कंग्रेसमा हरेक विमर्श बीपीबाट शुरू भएर बीपीमै अन्त हुन्छ। कंग्रेसीहरू उनलाई महामानव भन्छन्। गगनले त हालसालै बीपीसँग आफ्नो सम्बन्ध भगवान र भक्त बीचको जस्तै हो भनेछन्। तर के बीपीको व्यक्ति पूजा गरेर मात्रै राजनीतिक वैतरणी तरिन्छ? निश्चय पनि बीपी राजनीतिक सम्पदा नै हुन्। कंग्रेसले मात्रै होइन बीपीलाई आइडल अरू विचारधाराबाट प्रेरित नेताहरूले पनि मान्दै आएका छन्। आफ्नो समयमा बीपीले नेपाली प्रजातान्त्रिक राजनीतिमा अनेक भाषीहरू निर्माण गरे। तर के अहिलै बीपी ब्राण्ड भजाएर मात्रै राजनीतिको रोटी सेक्नु उचित हो? इतिहासमा बीपी सम्मानित पात्र हुन्, तर आज कंग्रेसलाई अथवा नेपाली राजनीतिलाई चाहिएको तीनै बीपी होइनन्। उनी जस्तै स्वप्न द्रष्टा नयाँ

0: व्यक्ति चाहिएको हो।
1: महँगीको जोखिम विरूद्ध रणनीति शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्र दैनिकमा छ। महँगीको मारमा आन्तरिक कारण मात्र छैन, बाह्य कारण पनि छन्। अमेरिका र इजरायलले इरान विरूद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ। दक्षिण एसियामा यो असर अझ बढ़ी पर्न गयो। नेपाल अछुतो रहन सकेन। महँगी विरूद्ध लड्न आन्तरिक ऊर्जाको अधिकतम उत्पादन र उपयोग अर्को रणनीति हुन सक्छ। बहुआयामिक रणनीतिबाट मात्र महँगीको सामना गर्न सकिन्छ भने प्रभावकारी अनुगमन र नियमन आवश्यक छ। आयात प्रतिस्थापन गर्न सक्ने गरी आन्तरिक उत्पादन बढ़ाउन आवश्यक छ भने आपूर्ति श्रृंखलामा सुधार, विप्रेषण उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सकिन्छ।
0: कंग्रेसमा वैधानिकताको प्रश्न शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीहरूबाट हुने छैन। यदि त्यसो भयो भने नेपाली कंग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन। अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कंग्रेसी जनमा रहेको छ। त्यो भएन र फेरि आफ्नालाई मात्र काफी च्याप्ने काम भयो भने आम कंग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिन हुने छैन। अभिभावक बन्नुहोला, गुटको प्रतिनिधि बन्ने बेला होइन। नेपाली कंग्रेस इतिहासको कठिन मोड़मा छ। पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिंचन गरिरहेका छन्। नेपाली कंग्रेसको हुर्कन लागेको रूखलाई निमोट्ने काम पक्कै पनि हुने छैन होला। पूर्व सभापतिज्यू, तपाईँभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन। अबको नेपाल बसाईको भूमिका अभिभावकीय हो। नेतृत्वको लालसा पक्कै पनि छैन होला। अभिभावक खोजेको छ कंग्रेसले, त्यो अभिभावकीय खुबी पूर्व सभापतिमा रहोस् भन्ने कामना सहित।
1: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-5-20-31-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल बिरा चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557792 9842959750 9842235625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: साथीबाट फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीबाट फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अरे आतम एक्लै
1: देखो यहाँको छ ऊ मेरो माया म उसको छाया उनी प्रेमको सिटमा हामी जित्नेको बिचमा भयो पाङ्रे एउटा फोटो खिच्न
2: डुबायो यार

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन रहेछ यार. एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ, न भन्न सक्छ न छोड्न सक्छ, के गर्छ होला यसले?
1: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सातजना हुन्छ नि.
2: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना.
0: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन, अरू तिन चारजनाको चाहिँ लभ सक्सेस भयो भाइ.
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी नबुझ्दा.

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आओ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दाइजाम।

0: 딱시딱시 거의
1: कता हो मैया चिटिक्क परेर
0: पार्टीमा जानलाईको देखेन
1: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
2: हो बचाउने हो
1: बाजा
0: सधैँलाई घर जै बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो बाटो त तय हुन्छ

नमस्ते, म गायिका दिपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सुसैनी समय सूचक, यो जनमनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423252205

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 16 01 3 40 98 015 71 2 36 16 01
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस् के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: हँ के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16 60 01 3 60 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16 60 01 3 60 40 तथा 98 015 71 2 36

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9821484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु। तपाईं नि

0: पूजा पूजा चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852572 9842259750 9842235625205

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।